ओके जी दिन अलावा चिकन दे एहसान मनियारी होलसेल लेडी रे अशरफ गली वाना निजाम मनियारी हाउस होलसेल लेडी रे अशरफ गली वाना अब्बास मोहम्मद जनरल स्टोर टखटखी गली दुकान नंबर एक बामुकाबिल अजब नूर जुमात मखामख अल नसीब जनरल स्टोर बामुकाबिल अजब नूर जुमात तबिलकुल जी मखामख अब्दुल हक कॉस्मेटिक चिकम काले चूडवाना और एक चिनार स्टोर सैयद कलाम गली वाना अमीन मनियानी होलसेल डीलर सैयद गली वाना अल हसन जनरल स्टोर होलसेल डीलर सैयद कलाम गली वाना और बर्जी ट्रेडर सैयद कलाम गली शाहिद जनरल स्टोर एंड किलौना हाउस अशरफ गली वाना अल मदीना जनरल स्टोर मीजान चौक वाना बाजार बिल्कुल जिदा एड्रेस था सुजान सर याद साथ ही इंशाल्लाह तासु वर्तलेशी देसना कॉस्मेटिक पाकिस्तान इंतहाब दुजान द पार कोलेशी ज हमेश तासु आयमा हमेश तासु आयमा चि तासु यूज लिन ते आबु के देसना कॉस्मेटिक कागज जमुंग द हर प्रोडक्ट विन तासु मा चुंगी द पेशवा शुरहास कर ह तफसील सर द जमुंग द फार्मूला ब्यूटी क्रीम ओएल ब्याहुम के तासु से किस्मत त पूछवी पुख्तनवी तासु कवल ग्वाले नु 0333 50 19 020 पानी तासु रابط कोलेशी کریڈٹ حوالے سے رہتا اس تو معلومات پکاری انہوں پتہ ہے نمبر وانم کو لے شی ازمنگ پہل پلان ہم کو لے شی پر 0333501902 یعنی 0333 50 0 بانی تا سرات لے شی او زمنگ دا ایز نا کاسمیٹک پاکستان دا ہر قسم پروڈکٹ حوالے سے رہتا پوس پختن کو لے شی اس یہ تر خمل رہی چس ٹیم تا سو تکال دا کال دا پار ٹائم ملاوی گی The message to power time will be given. Number one, message to the WhatsApp, to the Sada call, to the or chicken the Bilkul Samung the product in the half coalition among the 30 dish, 30 product shamilitasu in the Havuki, Hpulzan Hestaki, Hpulzan Lakulawaki, the Yomayari product in the Havuki, or Pulzan, Pokulaki Perke, Pulwe Lamus Param, the Lue La Faman is not cosmetic Pakistan, Zindabad, Tasu Tool, Pindabad, inshallah, see you tomorrow, Allah Hafiz.

0: It's 10 o'clock.
1: It's 10 o'clock.
0: Hourly Time Check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780, व्हाट्सएप नंबर 0342-26-48-435।
2: سکی بچیر دا گرزی را گرزی
3: کری صاحب خور ار لجلیوں دا مخ کولا دا پارا کریمی را نغشتی دی دکان ہم را نحیر دی او کریمو نما ہم را نحیر دی
2: وا سکی بسا دا سڑیا وروسا شاپنگ سنٹر امبیری کلی تروشا چی در لا اشما فرمولا بیوٹی کریم در کم نپکی دا سیرمو مکس کولو ضرورتشتا او نا ویٹامن کپسولو او گرانٹای سربا خوراکای تا مخ در تصفکوی انشاءاللہ
3: واہ اشما فرمولا بیوٹی کریم زندہ باد پھول کھلتے
4: ہیں پڑ پڑ کے سلے ز سمیر دے مصری بانڈا محلہ حسن ہیننا ز پ مصری بانڈا کے دے تیرو لسکانو نا دے کاسمیٹکس کاروبار کوما پکور کے ملکی اور غیر ملکی ہر قسمہ پروڈکٹ خرسو ما ما پجون کے دس کمپنی نہ لیدلی خلق و سر دمرا مین اور خلق و تا دمرا فائدہ ملاوی گی آگا کمپنی دا اشما کمپنی دا چاچا اشما پروڈکٹ بکاری ما سرا ملاوی گی اور گارنٹی سر بور کو پاکستان زندہ باد اشما کاسمیٹکس پائندہ باد
5: بتا

ओके जी और उनको टाइमर सर बिल्कुल लंड दंग पा दिशे में देसी नमात बरु कवि जजत मदी खबर सर के चिर जवन ओ सगन ओ फौकल मरगी लरगी ने क्रूची मबिया भाई इंशाल्लाह सबब या मुलाकात की शो टेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान अखपल रोड नाजवान पर दुआगानों की आस से जिसो हम जरूरत भी देखोर द पारा द फेंद द पारा दरुण द पारा द बबागान द बरसी इस्तेमाल के सी रवाखले नोटेंशन कॉस्मेटिक्स ऑफ पाकिस्तान सुमर हम प्रोडक्ट जी नोटेंशन शैम्पू नोटेंशन हेयर ऑयल नोटेंशन हर्बल ऑयल नोटेंशन साबुन नोटेंशन द मुशमानो प्रिकली पाउडर द नोटेंशन हर्बल स्प्रे चिकम देखे ना जरूर रवाखले जरूर इंतखाब के खासे نو زدن لاڑ مسی پتلو تلو کی سبابا انشاءاللہ بیاد بھی بجدی مجھے دیتو سے ملاقات کیشی کچی رجوانو ساگان اتلی رتلی مرگی لرگی نکڑو جی مرگی بڑندے نشو نو بیا با انشاءاللہ ملاقات کیشی ترہا قدمی پر اقپل رو اقپل بیجان نظمال

0: बची है बाकी का ना। आप
1: वाह जबरदस्त, ये क्या बोल रहे हो,
0: इकराम भाई ये खिश्ता पकुल कर आएगा ना।
1: वाह माशाल्लाह। अच्छा, तीन चार बंदों का काम करेगा, जब उसमें चिकन भी है तो फिर तो यार हम कोई जानवर थोड़े ही हैं, फिर तो सात आठ बंदों का काम करेगा।
0: और इकराम भाई दप्पा से बिरुज या चुल करता है का ना, और लैपटॉप डकुल करता है, बोल गया फुल फुल डकुल करता है या।
1: माशाल्लाह माशाल्लाह शहाब भाई, अल्लाह हमारी बहन और आपकी बेगम को लंबी जिंदगी दे, अल्लाह आपको दो चार और भी प्यारे खूबसूरत क्यूट स्वीट से औलाद दे, औलाद से अल्लाह आपको नवाजे, अल्लाह आपको हज उम्रे पे लेके जाए। ये तो मेरी बहन ने बहुत ख्वारी की है यार, इंशाल्लाह अब तुम्हारा नजर उतर जाएगा, अब तुम्हारी बीमारी खत्म हो जाएगी।
0: इंशाल्लाह इंशाल्लाह इकराम भाई, बस इंशाल्लाह माखा में ये उस तरह डॉक्टर ने मेरे पास भी आ गया, ये किस तरह लगाओ पाउडर वाला का ना, तो
1: अच्छा
0: बस इंशाल्लाह तारी बीमारी खत्म हो गया।
1: चलो शहाब भाई, अल्लाह आपको सेहत दे। नहीं शहाब भाई, चावल आपने किस चीज में भिजवाए हैं, वो हमाद को आपने किस चीज में दिए हैं चावल?
0: अगर इकराम भाई अगर गर्म डोंगवे नहीं, अगर डोंगा वो तो इताद मुंह तो डोंगा इताद होता है, लैपटॉप वही कसो वरता वही।
1: नहीं यार उर्दू में बात करो ना यार, के सबको समझ आ जाए, उर्दू में बात करो।
0: इकराम भाई मेरा वर वाल वालू वाल करते है का ना,
1: क्या समझ नहीं आई, दोबारा बताओ क्या?
0: पहाड़ वर वाल करता है का ना,
1: फहद नहीं, हमाद। अच्छा
0: हमाद हमाद हाँ। बस मैं इधर उधर इकराम भाई अगर लैपटॉप से रुझ चूल करता है, यो बचिया चूल करता है, यो लुपटा बाने तरण करता है, यो डायरेक्ट अगर सभी वर्ता गाड़ी या चूल करता है या।
1: चलो, अल्लाह करे कि हमाद खैर खैरियत से आ जाए, कहीं रास्ते में गिर ना जाए, और चावल जो है ना वो परिंदों के खुराक ना बन जाए।
0: इंशाल्लाह ताला इकराम भाई बड़ा बस सिफत न करो, इंशाल्लाह तुम खाओ का ना बे, इंशाल्लाह सिफत करो।
1: जबरदस्त शहाब भाई, ये बताओ कि प्रोडक्ट के लिए आज कोई आया था आपके घर, आपसे गिला शिकवा किसी ने किया है कि यार दुकान बंद है हम घर आ गए, कि चलो इशमा के प्रोडक्ट दे दो?
0: ना इकराम भाई घर पर आ गया है, दुकान बंद है दारी घर पर आ गया का ना, कोई इकराम भाई रहे तो विश्वास नहीं है, उस हम लोड करता ने बहुत ज्यादा खपा हो गया।
1: अच्छा कोई बात नहीं, इंशाल्लाह दो तीन अगली दफा जब ये मेरे लड़के आपकी तरफ आएंगे ना, तो अपने साथ इंशाल्लाह इश्मा के राइस फेस वॉश लेके आएंगे। बाकी तो सारे प्रोडक्ट पूरे हैं ना?
0: बिल्कुल टूल पूरे इकराम भाई टूल।
1: अच्छा, तो क्या पैगाम दोगे सुनने वालों को?
0: बस पैगाम दार इकराम भाई जी माशाल्लाह खिश्ता मौसम है का ना,
1: हाँ
0: और इकराम भाई इश्मा फार्मूला हर्बल एल क्रीम हमारे इकराम कितने प्रोडक्ट है ना, एक बार इस्तेमाल करो इंशाल्लाह ताला।
1: तो एड्रेस भी बताओ ना, जब गड़ंगी के आसपास सुनने वाले आपके घर तक कैसे पहुंचेंगे?
0: इकराम भाई मेरा घर पर गड़ंगी चौक के शेख बाबा गिरी सर मेरे दुकान है या,
1: हाँ
0: और कॉलेज ना शायद मेरा घर पर है, इसमें तमाम प्रोडक्ट मिलता है इंशाल्लाह।
1: बहुत शुक्रिया शहाब भाई, खुश रहो आबाद रहो अपने ही खर्चे पे अपने ही घर में, जजाक अल्लाह।
0: और यार दो खबरों को पुख्तों क्यों को कहना है
1: यार, मुझे पुख्तो आती नहीं है यार, मैं तो उर्दू बोलने वाला हूँ भाई साहब।
0: ना ना नो मुखो सीधे उर्दू की खबरों को क्या समझ रहे थे, कॉपी ने शुम कहना।
1: अच्छा आपने जो बोला आपको समझ ही नहीं आई कि आपने क्या बोला?
0: आओ बड़ारे खबरें मैं सरोगी कहना,
1: तो बस सही है ना, ठीक है बस, टाइम खत्म हो गया, उर्दू की बातें सही है बस।
0: बड़े कम है खिस्ता खून जरा प्री खुद रही तो मुझे बीमारी भी हुआ था और ते बस ते
1: ना ना, तो पोई के ना चे तक में खबरी के ता हुए चे मास हुए से पे पोई ना शुमा।
0: वाला वो भी वे को बस रसम पे ना कहना बबाने ने रसमान
1: यार हमारा शहावा न मनलो खबर दखा पदी जान लता ले यो एवार्ड दर कवल पकार दिया
0: न सब के बस मुख बटारी को कहना
1: ना शहाबा।
0: हां
1: मुंगा खो वरता चरगो आयो चरगुटे वायो तासो ता बचे वाले वाए
0: نو بس دا کله خلک ورته بچی وي ودرې دو
1: خا بچی و یانو دا خو چې بیا سوک درشی میلما او تاسو ورته چر کې نه دی یې ولا پوخ نه کوي نو بیا چې کور ته واپس لړ شي بیا سګی لکه چې مونږ ته بچی نه وګدلې
0: کاوري بیا وی ولا یو بچی نو پخ کړي ودرې دو
1: خا ګیله کې بیا داسې وي بچی نو پخ کړي
0: او بچی نو پخ کړي یو
1: ز شهاب بس الله دې تا خوشاله کې ګوره ما دنه ګوره بچی نو غوخته ما دنه سره بغټي ورجه غوخته وي خا
0: نہ
1: پکڑے خواہ سے بچے میں دا نہ غوخته دا تا پکې دا ځان نه چولے دے
0: او یا خیرات میں کڑو خبر تو کہ چلان دل کوشم نو قرات وی تو تو پدان نی
1: کنا ہا اخو زم تا تویم خو تن منی کنا خو گور نند د کور ولو منلا ز تا تو ټول مروم داویم چ ته پزان نی تلی ونی لی ونی لی ونی ته ونه ضروغه ما
0: دا ته خو دیشو چنی ونی کنا وی ما تو گور وی دا ته ما وی چ کمو جوړ جی باندې کړي لا تو بیو تا هغه ته وی غټی دی تم یو خبره کمو دی او غټی رورو خو دی خبره نشته
1: خدا دوان رورو خو نه هغه ته داسې نشي ویلې چ تلی ونی بار با ولاڑے ملک شاہ رحمان لال او کس بوئی چی کرام نشتا پلار دیا بیت تا دیر خبری اکڑی خواب بیت غریب داسی ملامتا و پلار با دی ورطا لگی و درہ تا ویچ زدانے پی جنم تسو کی زدانے پی جنم اکرام نشتا نو تا دم پتا دا چی بیاو بار و لارم خلق بوی اکرام نشتا
0: نا نا دخو بیا پتالی را باندی کو مکنا
1: صحیح دا ٹک دا زا شہابا دیر مننا خوشالا اسی پروگرام را سر واورا ما شالا نند سہرم پروگرام کی کالو کڑو مازیگر دے مکڑو کل کل دا سی را بیداری کا تبا ویچ تم کل کل نینو
0: تم نے کہنے کرام بولا کہ خود بیمار ہوں والا پروگرام میں رہی دو وہ ٹوکے برابر نہیں لگی جو میں رنگ نہ کوما
1: ز اللہ دی صحت در کی اللہ دی روح کا خوشحال ہو سی سیدہ
0: بس کرام اللہ جی دیر جو اللہ جی خوشحال ہے سادہ تا سلام وصول خلق میں آواز تو تا سلام السلام علیکم
1: وعلیکم السلام شہاب زما دیر زیاد خو غرور ما سر مل گرے او گڑنگی کی پکور کے ور سر پروڈکٹ ملاوی گی او ماشاءاللہ دکان دے پ دکان کے مور سر ملاوی گی

0: बच्चों को आप जो है उनके लिए इस्तेमाल कर सकते हैं, इससे नीचे नहीं है। दूर अदन हमारे साथ मौजूद हैं और दूर अदन क्या कहती हैं, लेकिन उससे पहले एक कॉलर है हमारे साथ और इन्हें मौका दे रहे हैं। जनाब जी अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलील भाई, की हाल है, खैरियत है, संगवदे?
0: अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। फैजान भाई सर नाल इन सही?
1: जी हां जी हां, मैं फैजान भाई है, खलील भाई माशाल्लाह, बस प्रोग्राम सुनते हो, प्रोग्राम बहुत अच्छा प्रोग्राम है माशाल्लाह, प्रोग्राम बहुत मजा है कना।
0: फैजान भाई ये प्रोग्राम आप मजबूरी में सुनते हैं या खुशी से सुनते हैं, पहले ये बताएं मुझे।
1: मैं खुशी सुनते प्रोग्राम बहुत मजा आ,
0: ये तो नहीं है कि सलीम ने आपको कॉल की है और हादी ने कॉल की है और अली भाई ने कॉल की है कि भाई खलील के शो में कॉल करनी है, वो तो फिर मजबूरी वाला सुनना हो गया ना। आप खुशी से सुनते हैं या मजबूरी में सुनते हैं, ये बताओ पहले।
1: खुशी ने कॉल की थे प्रोग्राम, मजार प्रोग्राम है, अच्छा प्रोग्राम है।
0: अच्छा क्या किस्म की मजबूरी को नहीं, तो तुसा खुशी नाल प्रोग्राम सुन दे वे, तो खुशी नाल कॉल करे ने वे।
1: मैं खुशी दा नाल प्रोग्राम सुन के मासा प्रोग्राम मजा दिया।
0: अच्छा मजा दीती पिया, ठीक है चंगी गाल है सही। बाकी सड़े माशे
1: पहले खबर मबरी नहीं है तुसा ना गाल माने।
0: हाँ हाँ
1: मैं को बहु मजा नहीं पिया, मैं को उर्दू नहीं याद ना करना, मैं गुजारा करूँ से मैं कह खलील भाई की काम गुजारा गुजारा थोड़ा थोड़ा पोई है
0: ठीक है, ऐसे गुजारा करे सु थोड़ा थोड़ा, तुसे गुजारा करो ते ऐसे ही थोड़ा थोड़ा गुजारा करे सु, असा सख तो तुम्हारी सारी गाल दी समझ आंदी है, तू सब थोड़ा गुजारा करे सु सर, ठीक है सही।
1: ठीक है बा खलील भाई, तू गुजारा करी सु कना कतर गुजारा करी सु, मैं गुजारा करी सु बस
0: ठीक है कतर कतर। ठीक है फैजान, इंशाल्लाह मेरी तरफ मुकम्मल गुजारा है, तुसे गुजारा करना है, गुजारा करके प्रोग्राम सुनना है, ठीक है सही।
1: ठीक है मैं के खलील भाई।
0: हाँ हाँ सलाम दो जाको देवड़े में जल्दी जल्दी
1: सलाम देवड़े, मैं के मावेल गलत नहीं है कन यार, आर जब एक न प्रोग्राम है आर यार दोस्त प्रोग्राम सुने गलत से दा खबर ठीक नहीं है कन,
0: दा खबर बिल्कुल ठीक न दी तासरा डेरा मनना
1: पोशाल उसे बास अब्दुल हादी को सलाम, जलीम कटी खेल को अख्तर जमान को सलाम है।
0: चलो ठीक है जरा, बहुत शुक्रिया फैजान भी हमारे साथ है, डेरा मनाना कि उनको समझ आ गई है, ठीक है जरा। दुरे अदन हमारे साथ हैं, आमिर अवान पाकिस्तानी भी हैं, फातिमा भी हमारे साथ है, तो पहला मैसेज किन के पढ़े दुरे अदन का, यूजर ऑफ ओनली केसन नेचुरल पास, सलाम वालेकुम उस्ताद जी, बेस्ट ऑफ लक फॉर न्यू प्रोडक्ट एंड ये तुम्हारे लिए स्पेशल मैंने बनाया तुम्हें पता हो है नहीं। हाँ जी दुरे अदन के लिए, दुरे अदन की बहुत सारी चीजें हमारे पास पेंडिंग है, इनकी शील्ड भी जानी है, इनका गिफ्ट भी जाना है, इनका आना नहीं होना हमारी तरफ और हमारा जाना इनकी तरफ नहीं हो रहा। कलर हमारे साथ है, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम खलील साहब, ठीक हो
0: चाचा की में हाल है, ठीक ठाक तुम्हारे वास्ते ऐसा है, तुम्हारे वास्ते ऐसा नवी शह बनाई से पता हो तो को
2: पता
0: मैं के तुम्हारे वास्ते एक स्पेशल शह ऐसा बढ़ाई है, सेहत फार्मूला ताकत फार्मूला बढ़ाया से केसन दा बिल्कुल खालिस
2: कुदरती केरी जात बढ़ाई
0: है, इते कंपनी च बढ़ाया से केरी जात बढ़ाया से
2: वो तो मैं सुनदा पिया मैं प्रोग्राम शुरू तो सुनदा पिया।
0: हां मतलब ए बुजुर्ग लोगों वास्ते बहुत ही जबरदस्त है, लोग आदन के दूध दे भी ताकत होंदी है, बिल्कुल कोई शक कोनी के दूध दे भी ताकत है, लेकिन दूध भी जेले सारा ताकत प्लस मिक्स करके दूध चम्मच साग के पीसो ना तो वो दूध तो आपको डबल के ट्रिपल के चार गुना ज्यादा राज गफूर को मिलनी भी मिलसी तो हूं तो वजना पोसी स्पेशल उन्ना दो पता होवे तो आपको
2: खैर करे मेरे پتریوں کی سمینا سر دیتے ہیں ان کو سلام، ٹھیک ہے اشواروں کو راجا کپور سر جاتے،
0: ٹھیک ہے جی
2: انہوں نے شیٹ کو سلام، ٹھیک ہے میں پرجاب سلائیں جاتے ہیں چک 18 تو،
0: ٹھیک ہے چک 18 کو چاچا فتح خان تمہارے سارا
2: راجا کپور کو ہو گئی ہو تیرا سیرپ دکھائے جاتے ہیں،
0: سیرپ نہیں سہی اے طاقت پلس سارا فارمولا ہے،
2: جب رات تک رسا کریں تو چکر لے صاحب یہ کہاں تھا نہیں،
0: ہاں بس تو صاحب چکر لو گنو تے استعمال کرو تے ایک دفعہ تاولا کی جوان تھی، ایک دفعہ تو ولا کے جوان تھی ونجو، ٹھیک ہے سہی،
2: ٹھیک اللہ خیر کرے بیار بانے،
0: اوکے جی بہت شکریہ جناب چاچا فتح خان ہمارے ساتھ، اور کہتے ہیں کنگریجولیشنز، طبیعت ٹھیک نہیں ہے، اٹینڈنس لگا دے، ام حرم کے یوہینا سونیا آپی ان سب کو سلام، اور کون ہے جی، اللہ تعالیٰ آپ کو صحت دے، دور ادن اچانک سے بیمار ہوئی ہیں جی،
3: کو جو کرے تو
0: مہربان پاکستانی، اسلام خلیل بھائی چائے اور بسکٹ بھجوا دیں، روزانہ چائے کا نام لے کر ہاں سڑے ہو
3: جس میں آئے نہیں،
0: ہاں یار آج کل تو مزہ کرتی ہے چائے، اسلام بھائی کیسے ہو، فاطمہ ہمارے ساتھ موجود ہیں، ایک اور کالر کو موقع دے رہے ہیں اس وقت، جی السلام علیکم، جی ٹھیک ٹھاک الحمد للہ، اگر میں غلطی تنا چھینے کو صادق بھرا مزدار بنا کھڑے زبردست، ان شاء اللہ روزے رکھو ٹھڈا اشرا بارش ملے تو موسم ٹھڈا راسی کہ نہ راسی، اشرا چنگا گزرسی یا نہ گزرسی، بس چال آشرا سوپتا شیشو دے بیلی پکوان کا کھانے یا پھر جبرو دل تو ڈیری پلاواں دی جنگ لگی پی ہے جنگ، یقین کرو ایک ایک پکوان پانچ پانچ وچے ہے جی، تس آپ سوچو کہ ڈیری دے لوگ کتنا پلا کھانے پے، سی ایک پکوان والا پانچ وچھے گھن کے آندا ہے تے جمعرات کو گھن کے تے جمعے تک دو دیوانا ڈیرے والا کو پلا کھویندے پین، تے مقابلہ ہے دیکھو کون کتنا زیادہ پلا کھویندے،
4: یہ تے بڑا مقابلہ نہیں
0: تھا، جی ہاں ڈیرے دے وچ ہے ان وقت اگر کوئی مقابلہ ہے، کوئی کرکٹ دا کون نہیں ہے، کوئی فٹ بال دا کون نہیں، صرف پلاواں دا مقابلہ لگا پیا ہے کہ کیرا پکوان والا سب کو زیادہ دیگا پکا کے لوگوں کو کھویندے، جمعرات الدوار جی شروع تھی نا 10 بجے او جمعہ الدوار دوپہر 12 بجے تک لگا رہندا ہے، 12 1 بجے چھٹی بہو سا بہو تھا مقابلے ان تے صحیح او بھی طاقت لے شی ہیں ان سارے، چاول کھاؤ یا بوٹیاں کھاؤ تے اینو سارا طاقت الا کیسن دا فارمولا بھی کھاؤ تے تو کو پتہ لگے جو اصل انسان دے جسم میں جان ہوندی کیڑی ہے، گھر بہ کے روزانہ دودھ بڑھا کے دودھ دے ایک گلاس دے وچ جناب دو چمچ طاقت پلس فارمولے دے سٹو تے مکس کرو تے کھاؤ تے گھنٹے بعد محسوس کرو جسم وچ کیڑی شے وڑ گئی ہے جڑی کہ تو کو بالکل جوش خروش نال جی میں نا کیا کہتے ہیں بلا کے جوانی تو اندر پیدا کر دتی، بس ہوں سر تسا لبن شبن کو چھوڑو تے منصور جنرل سٹور تے پہنچو ٹانک دے وچ، ٹھیک ہے سائی تے اتھا پہنچن دی کوشش کرو تے پہنچ کے واسا کو دسو کہ بھئی کوئی استعمال کیتا وے تے کیویں طاقت آئی ہے یا بس ایویں نارے ان سارے صرف، ہاں جی انشاءاللہ جی انشاءاللہ، بس تسا پہنچن دی کرو، ٹھیک ہے سائی جناب اور کون ہے فاطمہ ہمارے ساتھ موجود ہیں اور ان کا میسج جی پروگرام کا حصہ بناتے ہیں، اروبا ہانیا سونیا رانیا رانا سب کو سلام، کنواروں میں کنوارے میں کھیر، کھیر میں ملائی میں تین بہن تو میرا بھائی ہے، کیا چیز لکھی آپ نے، ہاں جی یہ تو لڑکوں والا میسج آپ نے بھیج دیا مجھے، ہاں جی نیکسٹ کالر دیکھتے ہیں کون ہے، السلام علیکم،
5: وعلیکم السلام، کیویں آلے بھرا چنگا ودا تبھی اسی ٹھیک ہے خیر خیریت ہے،
0: بالکل چنگا ودا ٹھیک ٹھاک، تسا کون اپنا نام سے سوچا،
5: ਚੰਗੇ ਵਧੇ ਠੀਕ ਹੈ ਸਬੀਅਤ ਸਿਹਤ ਨੀਅਤ ਮੌਸਮ ਤੁਹਾਡੇ ਪਾਸੇ ਕਿਵੇਂ ਕੋਈ ਚੰਗਾ ਤੀਏ ਤੁਹਾਡੇ ਪਾਸੇ ਮਾਸ਼ਾਅੱਲਾ ਬਾਸ਼ਾਅੱਲਾ ਬਸ ਮੌਸਮ ਤਾਂ ਬਹੁਤ ਚੰਗਾ ਤੀਏ ਪੀਏ ਤੇ ਬਾਰਿਸ਼ ਮੰਗਲੇ ਆਲਾ ਬਾਰਿਸ਼ ਕਰੇ ਚਾ ਤੁਹਾਡਾ ਇਲਾਕਾ ਜਿੱਕੇ ਇਲਾ
0: ٹپی گئی پہلے دسو میں کو لفظ میں بنائیے طاقت پلس فارمولا ضرورت ہے تو کمزوری محسوس تھکاوٹ محسوس جسم کمزور لگتا ہے یا ماشاء اللہ صحت مند ہی سارے کو سلام ہو گئے جناب ان کو سمجھ نہیں آ رہی
3: خوشی سے
0: سلام ڈیئر خلیل تابے چوہان صاحب آج میں بہت بزی ہوں میری حاضری لگا دیں تمام لسنرز کو بہت سلام آج خدا پاک کا فضل ہے موسم بہت زبردست ہے دعا کریں بارش ہو جائے آمین کیسن لور نظر حسن جو ہے ہمارے ساتھ موجود ہیں بہت شکریہ اچھا جناب یہ پروڈکٹ ہماری آپ کے علاقوں میں پہنچ چکی ہے جو کیسن نئی پروڈکٹ لانچ کی ہے کیسن طاقت پلس ہربل سپلیمنٹ ہے ٹھیک ہے جناب یہ پاؤڈر کی صورت میں ہے لوگ اسے پھکی بھی کہہ سکتے ہیں ٹھیک ہے جناب لیکن یہ پھکی والی چیز نہیں ہے یہ پاؤڈر ہے یہ سفوف ہے ٹھیک ہے جناب جسے ہم اردو میں یا انگلش میں سپلیمنٹ اس کو بولتے ہیں یہ غذائی یہ غذائیت سے بھرپور ایک فارمولا ہے جو بالکل نیچرل ہے سٹیرائڈ سے پاک ہے ٹانک میں آپ جائیں گے تو جناب حاجی زربت خان یعنی کہ منصور جنرل اسٹور کے اوپر آپ کو ہمارے یہ پروڈکٹ مل جائے گی 500 روپے کا یہ پیک ہے ان سے کوشش کیجئے گا کہ وہ آپ کو رعایت کرے گا ٹھیک ہے جناب اسے ضرور بولیے کہ آپ کو خلیل بھائی نے کہا ہے کہ 50 روپے چھوڑنے ہیں ٹھیک ہے نا یہ میں منصور جنرل اسٹور ٹانک کی بات کر رہا ہوں اسپیشلی اسی کے ساتھ ساتھ جو ہے اویس جنرل اسٹور کے اوپر جائیں وہاں پر بھی پوری کوشش ہوگی کہ آپ کو وہاں پر بھی یہ جو ہے سستے میں ملے اور آپ جائیں گے وہاں پر تو انہیں کہیے کہ خلیل بھائی نے کہ 500 اس کی قیمت ہے ضرور بات ہے میں نے ان سے کہہ دیا سب کو کہ آپ کو جو ہے وہ رعایت کریں گے انیشلی جو اسٹارٹنگ کے دن ہیں تو اس میں ضرور آپ کے ساتھ رعایت کریں گے 500 روپے کا عمومی اس کی قیمت ہے دکاندار آپ کو 30-40 روپے چھوڑنا چاہے تو اس کی سوابدید ہے وہ آپ کو چھوڑ سکتے اور ہم نے بھی تاکید کی ہے کہ نئی پروڈکٹ ہے تو لوگوں کو 50-60 روپے کی ضرور بچت دیجیے گا ٹھیک ہے جناب تو یہ ہے ہمارا آج کا پروگرام اس کے علاوہ پہاڑپور میں حیدر میڈیکل اسٹور حسیب جنرل اسٹور اور نہیں بلکہ پہاڑپور سائڈ کے اوپر حیدر اور اویس جنرل اسٹور صرف ان کے پاس پہنچی ہے ابھی ٹھیک ہے جناب ڈیر اسمل خان میں اویس ڈیر اسمل خان میں کیسن شاپ ہے اکبر پلازا میں تو وہاں پر آپ آ سکتے ہیں میاں کمرشل مارکیٹ کے پیچھے ہے وہاں سے بھی حاصل کر سکتے ہیں یہ تھا ہمارا آج کا پروگرام امید ہے آپ کو پسند آیا ہوگا کل آپ سے ملاقات ہوگی کل تک کے لیے اجازت اللہ نے کہا

0: السلام علیکم معزز خواتین و حضرات، میں ہوں آرجد آصف اور آج میں ایک ایسی جگہ بیٹھا ہوں جہاں پر آپ کو ہر طرف ایک نام دکھائی دے رہا ہے اور وہ ہے پرمننٹ۔ جی ہاں، یہ پرمننٹ کاسمیٹکس کا آفس ہے اور میں موجود ہوں پرمننٹ کاسمیٹکس کے سی ای او محترم جناب قیس رحمان صاحب کے ساتھ۔ میں ان کا شکر گزار بھی ہوں کہ انہوں نے ہمیں وقت دیا اور ہم ان سے پرمننٹ کاسمیٹکس کے حوالے سے پوچھیں گے، کچھ جانیں گے۔ کچھ سوالات ہیں میرے ذہن میں پرمننٹ کاسمیٹکس کے حوالے سے جو میں آج قیس رحمان صاحب سے ان کے آفس میں بیٹھ کر ہی پوچھوں گا، اور کیونکہ کاسمیٹکس ہر ایک کی ضرورت ہے، ہر ایک استعمال کرتا ہے اور پرمننٹ کاسمیٹکس کہتا ہے کہ بھائی یہ وہ پروڈکٹ ہے جو آپ کو پرمننٹ بیوٹی دے گا۔ بالکل پرمننٹ بیوٹی کے لیے پرمننٹ کاسمیٹکس۔ سر تھینک یو سو مچ، شکریہ آپ نے وقت دیا۔ سوال سر میں کرنے لگا ہوں، سوال یہ ہے کہ آپ کا جو یہ شیمپو ہے، شیمپو سے شروعات کریں گے، پرمننٹ اینٹی ڈینڈرف شیمپو، یہ ڈینڈرف شیمپو جو ہے کس عمر کے لوگوں کے لیے ہیں اور کتنے پرسنٹ آپ شیورٹی دے رہے ہیں کہ یہ ڈینڈرف کو ختم کرے گا؟
1: السلام علیکم تاثیر، سب سے پہلے آپ کا بہت شکریہ ہیڈ آفس وزٹ کرنے کا، اور ویلکم آن بورڈ بھی آپ کو کہتے ہیں۔ آپ اب آج سے یا تقریباً مہینہ ہو گیا ہوگا آپ آن بورڈ ہیں ہمارے ساتھ، آفیشیلی آپ ٹچ ہو گئے ہیں، ہماری فیملی کا حصہ بن گئے پرمننٹ کاسمیٹکس کا، تو آپ کو میں ویلکم بھی کروں گا اور انشاءاللہ آپ کو یہ اعتماد اور اطمینان ہوگا کہ جو ہم پروڈکشن کرتے ہیں یا جو ہماری پروڈکٹس ہیں اے ٹو زی جتنی بھی ہمارے پروڈکٹس ہیں وہ کوالیفائڈ فارماسسٹ بی ایس سی کیمسٹری بی ایس سی بایولوجی فارماسسٹ کی زیر نگرانی تیار ہوتی ہیں، ہائی اسٹینڈرڈس کے مطابق آئی ایس او اسٹینڈرڈس کے مطابق ہم تیار کرتے ہیں اپنے پروڈکٹ، کوالٹی کنٹرول ہوتی ہے ہماری پروڈکٹس کی، ہر کمرشل بیچ کی پہلے ٹیسٹنگ ہوتی ہے اور مینوفیکچرنگ ایک پروسیس ہوتا ہے اور کوالٹی کنٹرول کا ایک پروسیس ہوتا ہے، اسے گزر کے پھر ہماری کمرشل بیچ بنتی ہے۔ الحمد للہ پورے کے پی کے میں جتنے بھی کے پی کے کو اون کر رہے کاسمیٹکس کمپنیاں ان سب میں واحد پرماننٹ کاسمیٹکس ہے جو ہمارے پاس، جن کے پاس کاسمیٹکس مینوفیکچرنگ لائسنس ہے، آئی ایس او سرٹیفکیٹ ہے ہمارے پاس، حلال سرٹیفیکیشن ہے ہمارے ساتھ، جی ایم پی سرٹیفائڈ ہے ہماری کمپنی، اور منگاورا سوات میں ہماری پروڈکشن یونٹ ہے، فیکٹری ہماری منگاورا میں ہے، اور کوالٹی پروڈکٹ پرووائڈ کر رہے ہیں کاسمیٹکس کی انڈسٹری کو، پورے پاکستان میں کے پی کے سائڈ سے ریپرزینٹ کر رہے ہیں۔ تو آپ کے آنے کا بھی شکریہ، آپ کو ایک آپ کا ایکسپلوجر ہوگا یہاں پہ آ کے، آپ نے بہت سی چیزیں جو آپ فون پہ کرتے تھے اور وہ آپ ابھی بائی فیس آپ نے ساری چیزیں دیکھ لی ہیں، آپ نے پرکھ لی، آپ نے پروڈکٹس دیکھ لیے، مہینہ ہو گیا ہوگا انشاءاللہ آپ کو ہمارے ساتھ کام کرتے ہوئے، اور اس میں آپ کو ہماری پروڈکٹ کی جو ایفیکیسی ہے، جو رزلٹ ہے، جو ہماری کوالٹی کنٹرول ہے، جو ہماری کسٹمر کی سیٹسفیکشن ہے، وہ سب آپ کو پتہ چل چکا ہوگا انشاءاللہ، امید ہے۔ اور ہم اپنے جتنے بھی ہمارے کسٹمرز ہیں ان سب کا ہم شکر گزار بھی ہے کہ وہ ٹرسٹ کر رہے ہیں، لیکن ہم وعدہ بھی ان کے ساتھ کرتے ہیں کہ کبھی ان کی ٹرسٹ کو، یعنی کبھی بھی اس کو وہ نہیں کریں گے، ڈس اپوائنٹ اپنے کسٹمر کو نہیں کریں گے۔ شیمپو کے حوالے سے آپ نے پوچھا ہے تو ڈینڈرف ایکسپرٹ شیمپو ہے ہمارا، یعنی ڈینڈرف کا کمپلیٹلی وہ خاتمہ کرے گا، 100% رزلٹ دے گا۔ آپ کو میں نے اس کی فارمولیشن بھی بتایا کہ کلیمبازول ہے کتنے پرسنٹ، سیلیسیلک کتنا پرسنٹ ہے، ٹری ٹری آئل کتنا ہے، اور جو وہ ہوتا ہے بیس ہوتا ہے شیمپو کا، تو وہ ہے جو، یعنی اگر میں آپ کو یہ بولوں کہ اکثر ایسی ملٹی نیشنل کمپنی ہے جو ہمارے شیمپو ہے نا، سیم یہی فارمولیشن وہ لوگ 100 ml 900 rupees کا بھیج رہے ہیں،
0: بالکل
1: ہمارا 200 ml 500 کا ہے۔ اور دوسرا میں یہ بولوں کہ یہ 3 years کی عمر سے لے کے نا 93 اور 130 کی عمر تک کا بندہ میل فیمیل دونوں استعمال کر سکتے ہیں، رزلٹ بہترین اس کو آئے گا۔ ڈینڈرف تو ہفتے میں 2 times استعمال کرنا ہوتا ہے ہمارے شیمپو، اس سے زیادہ نہ کرے تو بہتر ہوگا،
0: یعنی ضرورت ہی نہیں ہوگی،
1: ضرورت ہی نہیں ہوگی۔ تو یہ ریگولر نہیں، ڈینڈرف ایکسپرٹ ہے فنگس کے لیے اور بہت سی ڈیزیز جو بالوں کے ہوتے ہیں، بہترین اس کا رزلٹ ہے اس میں، اور بڑی بہترین طریقے سے ہم مینوفیکچرنگ کرتے ہیں، اور الحمدللہ دو ہزار گیارہ دو ہزار بارہ سے ہم کاسمیٹکس انڈسٹری میں، اور لوگوں کا ٹرسٹ دن بہ دن اللہ تعالیٰ ہمیں तरक्की दे रहे हैं, दिन ब दिन लोगों का ट्रस्ट बढ़ता जा रहा है और हमें भी काम करने में मजा आ रहा है क्योंकि हम क्वालिटी प्रोवाइड कर रहे हैं। एक चीज मैं खुद घर में इस्तेमाल करता हूँ तासीर, तो अगर वो मैं आपको बोलूँ कि आप इस्तेमाल करो तो मैं कॉन्फिडेंटली बोलूंगा, बोल्डली आपको बोलूंगा, मुझे पता है एफिकेसी का, फॉर्मुलेशन का, रिजल्ट का। यानी पी एस क्यू सी ए के जो ऑफिशियल है वो हर 3 महीने बाद उसके डायरेक्टर और असिस्टेंट डायरेक्टर अचानक विजिट करते हैं हमारी लेबोरेटरी, हमारी फैक्ट्री पे, और वहां पे वो बेच टेस्टिंग जो हमारा एक वो होता है वो प्रोसेस वो देखते हैं, चेक करते हैं और अचानक आते हैं तो हमारी क्वालिटी वो इंश्योर करते हैं। तो हम अल्हम्दुलिल्लाह बहुत अच्छे तरीके से और बेहतरीन तरीके से लोगों का भी रिस्पांस मिल रहा है और दिन ब दिन काम भी बढ़ता जा रहा है।
0: अच्छा सर, 2012 से एक सिलसिला शुरू है, आज 2026 है और वो भी जुलाई का महीना, कुछ महीनों के बाद 2026 भी ख़त्म हो जाएगा। इतने अरसे में परमानेंट कॉस्मेटिक्स चल रहे हैं, तो सर ये इतना एतमाद या इतना अरसा लॉन्ग टर्म कैसे चल रहे हैं? मतलब हम देखते हैं कि इतना कोई प्रोडक्ट जो है इस तरह
1: आते हैं,
0: चले जाते हैं।
1: असल में इस बुनियादी वजह है ना, जब आपको एतमाद हो और आपका एक फ्यूचर प्लान हो और आपका एक गोल हो जो परमानेंट हो, तो आप उसके लिए ना जो एफर्ट करते हो वो आप लॉन्ग टर्म में आपकी सोच होती है, शॉर्ट टर्म में नहीं होती है। यानी अगर आप वो एक जिम्मेवारी है, ये एक प्रोडक्ट प्रोडक्शन या मैन्युफैक्चरिंग, ये बहुत बड़ा रिस्क भी होता है, बहुत बहुत बड़ी जिम्मेवारी भी होती है। और इंडस्ट्री में जो भी हो, जो इंडस्ट्री भी हो, उसमें आपका टिक जाना, आपका 10-15 साल 16 साल गुजार लेना, ये बजात खुद बहुत बड़ा चैलेंज है। अगर हम क्वालिटी पे तवज्जो ना देते, हम मयार पे तवज्जो, कीमतों पे, पैकेजिंग पे, और हमें ये ना होता कि यार हमें आगे जाना है और अपना नाम बनाना है, अपने सूबे के लिए कुछ करना है, अपने लोगों के लिए, तो शायद हम ना टिकते। सिर्फ अगर अपनी खातिर हम करते ना तो ये काम कब का खत्म हो चुका होता, जिस तरह बहुत से लोगों का हो जाता है खत्म जल्दी। तो अगर हम टिके हुए हैं अल्हम्दुलिल्लाह, या हम इंडस्ट्री में सर्वाइव कर रहे हैं, हमारा नाम है और लोग ट्रस्ट कर रहे हैं और हम दिन ब दिन आगे जा रहे हैं, तो बुनियादी वजह यह है कि एक चीज जब मैं बनाता हूँ ना, तो मैं ये सोच के अब मैन्युफैक्चरिंग करते हैं कि ये मैं खुद इस्तेमाल करता हूँ, अपने घर में इस्तेमाल करता हूँ। जब एक चीज मैं खुद यूज करूँ, अपने घर में यूज करूँ, उसके मुताबिक में वो फार्मुलेशन, यानी अगर हम इंग्रेडिएंट्स परचेज करते हैं केमिकल, तो वो हम ऑथोराइज डिस्ट्रीब्यूटर से लेते हैं। अगर हम ए ग्रेड केमिकल परचेज ना करें और हम लोकल मार्केट से सस्ते वाले इंग्रेडिएंट्स और केमिकल्स ले, तो लाजमी बात है हमारी क्वालिटी नहीं रहेगी, लोगों का ट्रस्ट नहीं रहेगा और हम स्टे नहीं कर सकेंगे शेल्फ में। तो ये सारी चीजें हम देखते हैं। एक प्रोडक्ट हम अपने लिए बनाते हैं, लोगों के लिए नहीं बनाते। जब मैं अपने लिए एक चीज बनाऊंगा ना, तो वो अच्छी चीज बनाऊंगा, तो लाजमी बात है जब आप यूज करोगे तो आप भी बोलोगे कि यार ये तो जबरदस्त इसका रिजल्ट है।
0: अच्छा सर, एक परफ्यूम मैंने वेबसाइट पे देखा, खायस्ता लाला,
1: जी हाँ,
0: वो सुनने में आ रहे हैं कस्टमर ये कह रहे हैं कि वो आउट ऑफ स्टॉक हो गया।
1: जी हाँ, वो इस वजह से कि बहुत ज्यादा उसका डिमांड था, तो फिलहाल तो आउट ऑफ स्टॉक है, करीब इंशाल्लाह रिस्टोर होगा
0: दोबारा। अच्छा सर, सोशल मीडिया पर परमानेंट कॉस्मेटिक्स लोग देख रहे हैं, तो बाहर के जाहिर सी बात है सोशल मीडिया एक बड़ी दुनिया है, लोग अब ख्वाहिश कर रहे हैं कि उन तक जो पाकिस्तान से बाहर है उन तक भी परमानेंट कॉस्मेटिक्स पहुंचे, तो उसका कोई प्लान है सर इन फ्यूचर?
1: इंशाल्लाह सऊदी अरब में अवेलेबिलिटी होगी हमारी इन फ्यूचर, इंशाल्लाह वहाँ पे अवेलेबल होंगी सारी हमारी प्रोडक्ट। लिस्टिंग हम कर रहे हैं वन बाय वन, तो शैम्पू से ही हम स्टार्ट कर रहे हैं वहाँ पे। इंशाल्लाह उसके बाद हम और भी हमारे जितने प्रोडक्ट है वो भी अवेलेबल होंगे, और इंशाल्लाह बहुत से प्लान है फ्यूचर में
0: माशाल्लाह। के ये वो प्रोडक्ट है जो सिर्फ पाकिस्तान में नहीं बल्कि पाकिस्तान से बाहर भी मौजूद ख्वातीन हज़रात ये इस्तेमाल किया जाएगा और लोग इससे फ़ायदा उठाएंगे। ये कहा जा सकता है कि परमानेंट कॉस्मेटिक्स जो हैं वो लोकल ब्रांड बिल्कुल नहीं है, ये एक इंटरनेशनल ब्रांड है। थैंक यू सो मच सर।
1: थैंक यू तासीर। थैंक यू।
2: अस्सलामु अलैकुम ग्रानो कतुन को तासु छ जमाला सु कम फेस वॉश को रही दा आम फेस वॉश न बल्कि परमानेंट राइस फेस वॉश, परमानेंट मिल्क फेस वॉश, कम छ ग्लोटा वाइट फेस वॉश दे 5-in-1 फार्मूला दा दस पर फर्स्ट टाइम बनी पुख्तनखा के द स्क्रब बेस रतेर शो परमानेंट राइस फेस वॉश, कम छ दमख वाइडनिंग के, दमख पे गुंजी की, دمخ پسپین والی کې د دې سره سره ساسو مخ هایډریټ ساتي، ساسو مخ د ډی هایډریشن نه بچ ساتي، ساسو مخ هایډریټ ساتي، د دې سره سره ساسو مخ په یو منټ کې دننه دننه د ګن ګریل ډاست بیډ بیکټیریا دې ټول مسلو نه بچ ساتي. پرمننت رائس ملکی فیس واش کم چې د پاکستان پختونخوا په هر خ کاسمیټکس میډیکل جنرل سٹور کې ملاويږي او د دې سره سره دغه فیس واش تاسو ټول پاکستان کې ډیلیور کولای شي. انلاین ډیلیوري د پاره پرمننت کاسمیټکس پاکستان.com باندې تاسو دا انلاین چکم دې هم راغوښتلی شي. تھینک یو.